0: ちが悪いんです。
1: अब आप तबीयत खराब होने की सूरत में दूसरों को आसानी से बता सकेंगे।
2: और अब इजाफी मालूमात का कॉर्नर। आज का लफ्ज मकालमे में मियां ने इस्तेमाल किया है, इसे याद कर लें।
3: ओदाई जीनी
2: यानी अपना ख्याल रखें। ये किसी मरीज या जख्मी शख्स से कहा जाता है। ये एक तरह से मरीज के जल्द ठीक होने की तवक्को का इजहार है।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
4: ओदाई जीनी,
5: ओदाई जीनी,
6: ओदाई जीनी।
1: सामीन, अब आपकी बारी है, तो सुनिए और दोहराइए।
3: ओदाई जीनी।
2: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी तबीयत की खराबी के बारे में बताती है।
7: तामसान, काओइरो गा वारुई देसु यो। दोशितान देसु का?
8: नोदो गा इताई इन देसु।
7: ओया ओया, सोन्ना तोकी नी वा शोगा हाचिमित्सु यू गा ई देसु यो।
8: काइतो गा इमा वा त्सुकुत्ते इमासु।
4: タムさん、できたよ。はい、どうぞ。
8: お大事に。
7: ハルさんの知恵袋。
1: अब हारू सान की जंबील का कॉर्नर। आज हम आपको बता रहे हैं कि जापान में बीमार हो जाएं तो क्या करना चाहिए।
2: हिरा, आपकी तबीयत खराब हो तो आप क्या करती हैं?
1: इसका ताल्लुक बीमारी से है। मामूली मसले की सूरत में मेडिकल स्टोर से दवा ले लेती हूँ।
2: واقعی بیماری کے علامات معمولی ہوں تو میڈیکل سٹور سے دوا لینا آسان ہے۔ سٹور کے ماہر ادویات کو پیٹ میں درد یا بخار وغیرہ بیماری کی علامات بتا کر ڈاکٹر نسخے کے بغیر دوا لی جا سکتی ہے۔
1: لیکن اگر ڈاکٹر کو دکھانا ضروری ہو تو کیا کیا جائے؟
2: ایسی صورت میں متعلقہ شعبے مثلا جنرل فزیشن یا آنکھ یا کان وغیرہ کے شعبے کے حامل کلینک یا اسپتال جانا چاہیے۔ معائنے کے بعد ڈاکٹر دوائیں تجویز کرے گا۔ ڈاکٹری نسخہ دکھا کر میڈیکل سٹور سے دوا لیں۔ حکومت جاپان کے شعبۂ سیاحت JNTO کی ویب سائٹ پر ان طبی اداروں کی فہرست موجود ہے جہاں غیر ملکی سیاحوں کے معائنے کی سہولت موجود ہے۔ سائٹ تلاش کرنے کے لیے فار سیف ٹریولز ان جاپان JNTO سے سرچ کریں۔ اس ویب سائٹ کو محفوظ کر لینا بہتر ہوگا۔ اس کے علاوہ سیاحتی مراکز یا ہوٹل کے استقبالیہ کاؤنٹر سے بھی قریبی ہسپتال کے بارے میں معلومات لی جا سکتی ہیں، اور کسی ہنگامی صورتحال میں 119 پر فون کر کے ایمبولینس منگوائی جا سکتی ہے۔
1: 119، میں یہ نمبر یاد رکھوں گی۔
2: خدا کرے کہ کبھی یہ نمبر استعمال کرنے کی نوبت نہ آئے، لیکن بہرحال اسے یاد رکھنا مفید ہوگا۔